0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि
1: हो र
0: हो पहिला।

0: राख्नुपर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
0: प्लान्ट क्वारी

0: संस्थासँग सधैँ डे टु डे घटनासँग सम्वादमा हुनुपर्छ उसले। संसदमै उहाँ जुन देखियो राष्ट्रपतिले बोल्दा बोल्दै आफ्नै भाषण उहाँले दिएको भाषण पढ्दा पढ्दै उहाँ उठेर हिँडिदिनुभयो, त्यो मर्यादा एकदम विपरीतको कुरा हो, एकदम ज्यादै अशोभनीय। त्यस्ता कुराहरू अब सांसदै आउँदै नआउने कुरै नसुन्ने सार्वजनिकमा उहाँले गरेको त्यो राम्रो भएन। त्यो मात्रै भएन कि उहाँ संसदमा नआएको पनि राम्रो भएन। यो संसदीय व्यवस्था हो कि होइन भन्ने प्रश्न पो यहाँ आइरहेछ। सिस्टम चलाउने कुरामा चाहिँ एकदम डरलाग्दो छ स्थिति। प्राइम मिनिस्टरको यो सिस्टम हो, प्राइम मिनिस्टर आउनै पर्छ, उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन। उहाँ नआए पनि अरूलाई हराए पनि हुन्छ भन्नुभयो। अनि राष्ट्रपतिबाट उठेर जाने त्यो कहीँ त्यो कानुनमा छ, त्यो मर्यादा क्रम हो। मर्यादा क्रम पनि चाहिन्छ, प्रक्रिया पनि चाहिन्छ, त्यो कुरा बुझिनु पर्यो नि त।
1: सरकारको परिणाम दिने थाना सकारात्मक भए पनि आम नागरिक प्रति जवाबदेही नभन्दा अन्यलको अवस्था सृजना भएको छ। संसद, अदालत, राजनैतिक दल र प्रशासनसँग समन्वय नगरी अघि बढ़दा राज्य संयन्त्र निरंकुश बन्न खोजेको टिप्पणी भइरहेको छ। प्रधानमन्त्रीको मौनता वा कम बोल्ने आफ्नै स्वभाव भए पनि लोकतान्त्रिक प्रणालीमा संवाद संसद र आम नागरिकप्रति भने उत्तरदायी हुनै पर्ने विश्लेषकहरूको भनाइ छ।
0: पोलिटिकल लिडरसिपमा संवाद पनि नभए हुँदैन, संवादै विहीन भइदियो भने त्यो लिडरै हुँदैन। आफ्नो कुरा लानु पर्यो, उसको कुरा सुन्नु पर्यो, ल्याउनु पर्यो। प्रधानमन्त्री भइसकेपछि उहाँ प्राइम मिनिस्टरल सिस्टम हो यो, त्यो कुरा बुझिनु पर्यो नि त। क्याबिनेट सिस्टम हो, त्यस कारणले उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन।
1: प्रधानमन्त्री शाहको आगामी दिनमा यस्तै शैली रह्यो भने व्यक्तिगत छविसँगै संस्थागत रूपमा यसको असर सत्तारूढ़ दल रासोपालाई समेत पर्ने देखिन्छ। यस्ता घटनाक्रमले वैकल्पिक राजनैतिक शक्तिहरूप्रति आम नागरिकको जनविश्वास घट्ने देखिन्छ। यसका लागि प्रधानमन्त्री स्वयंले पनि आफूलाई परिस्थिति अनुकूल सार्वजनिक रूपमा जवाबदेही बनाउँदै कसरी अघि बढ़ने त फेरि एकपटक प्राध्यापक डाक्टर लोकराज बरालको सुझाव।
0: न्यूनतम म्याक्सिमम भन्दिनँ, न्यूनतम ती संस्कार चाहिँ निर्माण गर्नु पर्यो, देखाउनु पर्यो, अनि यो स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई, र उहाँको जुन मिसन छ यो गर्ने गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त विचार त्यही हो।
2: राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बरालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
1: बिचौलिया दीपक भट्टमाथि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि छानबिन अघि बढ़ाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टमाथि सम्बन्धी कसुर धितोपत्र

अझ हामी थप्छौँ भने अल्ट्रासाउन्ड एब्डोमेन पनि बेसिकमै आउनुपर्छ कि तपाईँले गर्नु भएको छैन भने एउटा अल्ट्रासाउन्ड एब्डोमेन चाहिँ पेटको अल्ट्रासाउन्ड चाहिँ गर्न जरुरी हुन्छ, विशेष गरेर महिलाको लागि। र महिलाको उमेर विचार गर्नुपर्छ, विशेष गरेर महिलाको उमेर यदि 30+ हुनुहुन्छ भने यो पाठेघरको मुखको क्यान्सरको टेस्ट हुन्छ पेप्स्मेयर, र ब्रेस्टको लागि 40+ ब्रेस्टको लागि म्यामोग्राम टेस्ट हुन्छ या अल्ट्रासाउन्ड गर्न सकिन्छ ब्रेस्टको। अरू टेस्टहरू पनि छन् धेरै, त्यसको बारेमा म डिफ्रेन्ट एउटा भिडियो बनाउँछु, तर म अन्त्यमा निष्कर्षमा यति मात्रै भन्न चाहन्छु कि होल बडी चेकअप एउटा शब्द त गलत हो तर यसले नराम्रो मेसेज चाहिँ बोकेको छैन। यसले के प्रेरणा दिन्छ भने हामीले आफ्नो शरीरका महत्वपूर्ण अङ्गहरूलाई समय समयमा जाँच

0: सरखा सामान पाहुना लाई गाछी पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा।

पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च

0: कार्यक्रम अरूको भन्दा राम्रो
1: प्रेसबाट नै गर्न पर्छ कि क्या।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान

0: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
5: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस

0: अनि किचनको डेकोरेशन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहले लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको,
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
6: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
8: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
9: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
10: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
9: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
10: हो र, के खास छ त इलाइट सिएमा?
9: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
10: ओहो, अनि लोकेसन?
9: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
10: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
11: सुन न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
12: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
11: कहाँ?
12: गण्डकी मेडिकल हल।
13: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
12: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
13: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रष्टबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
11: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0-65-590-369, मोबाइल 9840-82-69-26।
14: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाई त आजै जानुस् हो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
14: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
15: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
14: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
15: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 01 40 54 674 र 98 4 60 23 420।
16: मरेको के हो?
17: हेर त, रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
16: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
17: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
16: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
17: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
18: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: पछि पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
1: फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक

सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले

विभिन्न रोग का औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 98060।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564140056, मोबाइल 9860608615, 9849715598, 9560443444 र 9413167788।
3: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सीएमा?
3: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
4: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै, ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560268091।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको।
0: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
13: स्टुडियो साइनचेक अहिले दिउँसोको दुई बज्यो। टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
15: धोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349404।

0: Écoutez, moi, un petit sapin.
1: नमस्कार रेडियो ठोबराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद जवाब नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनैतिक विचार भएको बताउनु भएको छ। आइतबार बल्कुएस्थित मदन नगरमा आयोजित 33 मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनैतिक संस्कारको नयाँ चरणमा पुर्याएको उल्लेख गर्नुभएको छ। उहाँले राजनैतिक जनताको जीवनसँग जोडिएको विषय भएको भन्दै जनताको विश्वासबाट निर्देशित पर्ने मान्यतालाई मदन भण्डारी र जीवराज आश्रितले अझ गहिरो बनाएको बताउनु भएको छ। भण्डारीले एमाले मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनैतिक विचार रहेको उल्लेख गर्दै यसलाई नेपालमा मार्क्सवाद सृजनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको बताउनु भएको छ। भण्डारीका अनुसार लोकतन्त्र राष्ट्रियता सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेलाई जनताको भरोसा योग्य राजनैतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाईको दममा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको वहाँको टिप्पणी रहेको छ। कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आएका प्रचण्डले आइतबार बिहान वीरेन्द्र नगरमा पत्रकार सम्मेलन गर्दै सरकारका क्रियाकलापहरू लोकतान्त्रिक नभएको टिप्पणी गर्नुभएको हो। उहाँले बोलाएको सदन भोलिपल्ट रोकेर अध्यादेश लगाएर सरकारले लोकतन्त्रको उपहास गरेको उहाँको भनाई रहेको छ। ट्रेड युनियनको खारेजी विद्यार्थी संगठनहरूको प्रतिबन्ध लगायतका विषयहरूले सरकार लोकतान्त्रिक बाटोमै छैन भन्ने देखिएको उहाँको धारणा रहेको थियो। सरकारले गर्ने लोकतान्त्रिक कार्यहरूमा आफ्नो पार्टीले समर्थन र जनविरोधी क्रियाकलापहरू खबरदारी गर्ने उहाँले बताउनु भएको छ। अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाई रहेको छ। सरकारका नागरिक अधिकार विरोधी क्रियाकलापहरूले समर्थन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनु भएको हो। बदलिदो परिस्थितिमा प्रदेश सरकारहरू पुनर्गठनका लागि कांग्रेस र एमालेबाट मिलेर जान प्रस्ताव आएको भए पनि आफ्नो पार्टीले इन्कार गरेको उहाँले बताउनु भएको छ। आफ्नो पार्टी अहिले प्रदेश सरकार परिवर्तनको पक्षमा नरहेको तर सबै पार्टी मिलेर साझा सरकार बनाउने विषयमा सहमत हुने आफूले प्रस्ताव गरेको भनाइरहेको छ। सरकारले विकासको प्रतिफल आम नागरिकलाई शीघ्र रूपमा उपलब्ध गराउने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यका साथ शुरू गरेका रूपान्तरकारी आयोजनाको प्रगति न्यून भएकामा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। आर्थिक क्षेत्रका 5, सामाजिक क्षेत्रका 4, पूर्वाधारका 7 र लोकतन्त्र एवं सुशासन क्षेत्रका 1 गरी कुल 17 आयोजनालाई सरकारले रूपान्तरकारी आयोजनाका रूपमा सञ्चालन गरेको थियो। उक्त कार्यक्रम मध्ये सार्वजनिक विद्यालय सबलीकरण आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रमको समष्टिगत भौतिक प्रगति क्रमशः 81% र 88% रहेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले आफ्ना तर्फबाट भएका भूल त्रुटि र गल्ती कमजोरीहरू स्वीकार गर्दै जनता समक्ष आत्मलोचक भएर जान एमाले पंक्तिलाई आग्रह गर्नुभएको छ। 33 मदन आश्रित समृद्धि स्मृति दिवसका अवसरमा उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादको मर्मलाई ठिक ढंगले आत्मसात गर्दै गुमेको जनताको विश्वास पुनः प्राप्त गर्न र नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुनः स्थापित गर्न दृढ़ संकल्प गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बालबालिका उद्धार राष्ट्रिय बाल अधिकार परिषदले 2082 हराएका वा अपहरणमा परेका 8,189 बिहारी से फेला परेका 409 तथा सड़क बालबालिका 204 समेत 8,792 बालबालिकाको उद्धार गरेको छ। मालेका परीक्षक कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार उद्धार गरिएका मध्ये 2,285 बालक र 5,690 बालिका समेत 7,975 जनालाई परिवारसँग पुनर्मिलन गराएको छ। 216 जना अस्थायी पुनर्स्थापना केन्द्रमा रहेको र 601 जना बालबालिकाको स्पष्ट विवरण खोल्ने गरी प्रतिवेदन तयार गरिएको छैन। हराएका बालबालिका मध्ये 575 जनाको खोजतलास जारी रहेको देखिन्छ, प्रतिवेदनमा उल्लेख गरिएको छ। आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पाले 3200 र लाग्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ। प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले 3200 पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक पटक चढ़ेको आफ्नै कीर्तिमान तोड्नु भएको हो। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभएको छ। एभरेस्ट म्यान पनि भनेर चिनिने शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। 3200 पटक सफल आरोहणपछि कामिरिता र वहाँको जोली अहिले आधार शिविरतर्फ ओर्लने क्रममा रहेको सेभेन समिट ट्रेक्सले जनाएको छ। शेर्पाले सन् 2023 र सन् 2024 एकै याममा दुई पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको हो। 11 पटक सगरमाथा आरोहण गर्नुभएको शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभएको छ। सन् 1973 संख्वा सभाको मकालो दुईमा जन्मेकी लाग्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण उपाधि थप्नु भएको गौतमले बताउनु भएको छ। मुसाङको लोमान्थाङ गाउँपालिका 4 स्थित एक्लै भट्टीबाट 1 गते राति 590 कार्टुन चाइनिज इलेक्ट्रोनिक चुरोट तथा अन्य विभिन्न सामान र करेन्ट कन्टेनर सहित 3 जनालाई नियन्त्रणमा लिएको छ। धादिङको धुनीवेशी नगरपालिका 1 बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 बस्ने फन्चु दोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका 3 बस्ने पासाङ शेर्पालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। ना 6-ख-4-7-4-3 र ना 5-ख-7-9-2-1 नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौँतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोस्ट नेचुङ नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामानहरूमा इलेक्ट्रोनिक वेबसहित 269 कार्टुन विभिन्न कम्पनीका जुत्ता, 8 बोरा मोजा, 15 बोरा लत्ता कपड़ा र 15 केजी खाली कार्टुन बक्स सामान प्याक गर्न प्रयोग गरिने खाली बक्स समेत रहेको थियो। नियन्त्रणमा लिएकाहरूलाई आवश्यक कार्यवाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभएको छ। जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। इचाकामाना गाउँपालिका 1 कुलबाङका 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जना परिवारले जंगली च्याउ खाएका थिए, जसमध्ये 3 जना जेठ 1 गते बिरामी परि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो। उपचारका क्रममा नमुनाको सोही दिन मृत्यु भएको थियो। 13 वर्षीय मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। बिरामी मनिताको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभएको छ। महालेखा परीक्षक कार्यालयले अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिलाई बागमती नदीको पानीको गुणस्तरमा सुधार गर्नमा ध्यान दिन सुझाव दिएको छ। महालेखा परीक्षक कार्यालयको 63 औं वार्षिक प्रतिवेदनमा उक्त सुझाव उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार बागमती नदीको सुन्दरी जल गुहेश्वरी बागमती मनोहरा दोभान तथा चोभारको पानीको गुणस्तर अवस्था परीक्षण गरेकोमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बायोकेमिकल अक्सिजन डिमाण्ड केमिकल अक्सिजन डिमाण्ड डिभल्स अक्सिजन डिमाण्ड र टोटल स्पेन्टेड सोल्टिङ डिमाण्ड क्रमशः 3 mg प्रति लिटर 10, 6 र 25 mg प्रति लिटर भन्दा कम हुनुपर्नेमा सुन्दरी जल बाहेक सबै स्थानको प्यारामिटर भन्दा धेरै बढ़ी देखिन्छ। वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवसँग 3 लाख रूपियाँ माग्ने काठमाडौँ कोटेश्वरको एक म्यान पावर कम्पनीमाथि प्रहरीले स्टिङ अपरेशन गरेर एजेन्टलाई पक्राउ गरेको छ। कोटेश्वरको ग्रान्ड स्वीट जब कम्पनीका कर्मचारीले 3 लाख रूपियाँ नदिए उड्न दिन्न भन्नेपछि यादव गएको वैशाख 29 गते मलेसिया उड्न पाउनु भएन। यसअघि उनले कम्पनीकै छापामा रहेको शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गर्नुभएको थियो। प्रहरीको फ्री भिसा फ्री टिकटको नीति अनुरूप आफूले म्यान पावर कम्पनीलाई आवश्यक प्रक्रिया बापत बढ़ीमा 10,000 मात्रै दिनुपर्ने वा नगद 70,000 रूपियाँ यसअघि नै तिरिसकेको यादवले बताउनु भएको छ। तर थप रकम मागेपछि हिजो बिहान एजेन्ट अर्थात कम्पनीका कर्मचारीलाई तीनकुने गैरी गाउँ अगाडि पैसा लिन बोलाएको र यसबारे पहिले श्रम मन्त्री रामजी यादवको सचिवालयलाई जानकारी गराएपछि तीनकुनेमा प्रहरी वृत्तको टोली खटिएको थियो। प्रहरीले थप पैसा लिने म्यान पावरको कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार 10,000 हुने काममा 3 लाख मागेको कर्मचारीले स्वीकारेपछि उनलाई पक्राउ गरेको हो। यादवको राहदानी श्रम स्वीकृति बीमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरेसँगै आज उनी मलेसिया उड्नु भएको छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा कुनै पनि समस्या परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ। पक्राउ परेका ती कर्मचारीमाथि थप कानूनी कार्यवाहीका लागि प्रहरीले अनुसन्धान अगाडि बढ़ाएको छ। कंगोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या 80 जना पुगेको छ। कंगोको स्वास्थ्य मन्त्रालयले 80 जनाको ज्यान गएको जनाएको हो। स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको 8 वटा प्रारम्भिक घटना पुष्टि गरेको बताउनु भएको छ। कम्तीमा 246 वटा शंकास्पद नमूनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालय उत्तीर गर्दै जनाएको छ। विश्व स्वास्थ्य संगठनले इबोलालाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। तर डब्ल्यूएचओले महामारी भनेको छैन। कंगोसँग जोड़िएको युगान्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कड़ा पारेको छ। इबोला भाइरसबाट संक्रमित बिरामी मध्ये 25%देखि 90%सम्मको ज्यान जाने गरेको छ। यो भाइरस पहिलो पटक सन् 1976 अफ्रिकामा फेला परेको थियो। संक्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट रोग सर्ने गर्दछ। हस्त दिउँसो 2 बजेको ढोरबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।
3: इस
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी तीन, दुलेगौड़ा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मैडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
8: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
8: हाम्रा विशेषताहरू:
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
8: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
7: सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
8: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062065।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
12: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0658414222 र 9850601692।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफो र एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
1: गन्जकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
2: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903369, मोबाइल 9840826926।
3: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
2: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
0: अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोल फिर्दी छापदी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
7: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
8: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
7: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनभित्र सारफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141142, 9855231128, 9462614726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
11: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
12: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
4: तपाईँको संस्था

0: बाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा,

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भागलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। हिमाली फूल गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भागलाई सुन्नुभयो होला। र त्यसै गरी आजको श्रृंखलामा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ भने 06/41/42/00 बाटो भएर आउन सक्नुहुनेछ। र यति बेलाको क्रममा भने कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते हजुर। नमस्ते, नमस्कार। बुद्धि बहादुर गुरुङजी बोल्दै हुनुहुन्छ? अनि आज कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि यहाँले? फेरि एकचोटि भन्नुहोस् त। सुन्छ हजुरको रोजाईको गीतलाई केही क्षणमा कार्यक्रम स्थान दिन्छौ भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। सुन्छ हजुर, उहाँ बोल्दै हुनुहुन्थ्यो, बुद्धि बहादुर गुरुङजी बोल्दै हुनुहुन्थ्यो। निकै नै सुमधुर भाका उहाँले रोज्नु भएको छ भने पक्कै पनि श्रोता साथीको रोजाईको गीतलाई त कार्यक्रम स्थान दिने नै छौ। र श्रोता साथी यहाँहरू पनि यसै गरी आउन सक्नुहुनेछ 06/41/42/00 बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू सुन्नको लागि भने अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन उहाँको रोजाईको गीतलाई नै स्थान दिनेछौ। र त्यसै गरी उहाँको रोजाईको गीतको बोल रहेको छ घनकाइदेउ मादलु, जसमा आवाज रहेको छ सुमित्रा कोइरालाको भने स्वीकार्नुहोला रमाइलो भाकालाई। हाई त

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र श्रोता साथीको रोजाईको गीत रहेको थियो भने पगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रम सुमधुर भाकालाई सुन्नुभयो होला। र श्रोता साथी यहाँ यसै गरी आउन सक्नुहुनेछ 0.41 बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको रोजाईको गीत संगीतहरू सुन्नको लागि भने, त्यसै गरी अहिलेको लागि भने कोही साथी पनि लाइनमा हुनुहुन्न र त्यसै कारणले गर्दा अहिलेको लागि भने चाहिँ प्रकाश दूतराज र मेलिना रायको आवाजमा सजिएको मनमाया सुमधुर भाकालाई राखिरहेको छु। स्वीकार्नुहोला हाइका।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छ। मनमाया गीतको बोल रहेको थियो भने प्रकाश दूतराज र मिलिना राईको आवाजमा सजिएको निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छ। र श्रोता साथीहरू आउँदै गर्नुहोला 0541 44 00 बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू कार्यक्रममा आज यहाँले मजाले सुन्न सक्नुहुनेछ। त्यसै गरी अहिलेको लागि भने फेरि पनि कार्यक्रममा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। रमाइलो भाका रहेको छ र गीतको बोल रहेको छ कश्मीरे पछ्यौरी, जसमा आवाज रहेको छ बाबु कृष्ण परियार र दीपिका बयम्बोको, भने स्वीकार्नुहोला।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। कश्मीरी पछौरी गीतको बोल रहेको थियो भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुनिसक्नु भइसकेको छ होला। र त्यसै गरी श्रोता साथी, आजको श्रृंखलामा रहेर हामीहरू रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइरहेका छौं र सुनेपछि ठिक 40-40 बाटो भएर आउन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ मेजर पेन्सन खाउली, स्वीकार्नु होला यस सुमधुर भाकालाई।

हजुर, यो केतिर जान हस्मधुर भाकार भएको थियो, मेजर पेसन खाउले गीतको बोल रहेको थियो भनेको पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोत साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ। कार्यक्रमका हाम्रो निर्धारित समय पनि सकिने बेला भइसकेको छ भन्दै जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ माया मह। यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँ माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, धन्यवाद।

0: प्योइतोको थेदिमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्लागण्डकी नगरपालिका 7 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0645 14 285, मोबाइल 98560 35 497 र 98560 34 885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहु।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 98058 0142, दिपेश मल्ल ठकुरी 98058 0120,
6: दीप मल्ल ठकुरी 98460 41530।
7: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
8: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
7: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
8: हो र, के खास छ त इलाइट सिएमा?
7: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
8: ओहो, अनि लोकेसन?
7: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
8: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0654142333, मोबाइल 98678161887।
9: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
12: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: ए, पहिला कसैले भनेनन्?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
0: This is Radio Dhor Barahi 103.8 MHz.
16: Station 1. Studio Sidechick.
17: अहिले दिउँसोको 4 बज्यो।
18: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
19: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
20: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhor Barahi 103.8 MHz.
21: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढर बाराही 103.8 मेगाहर्ज। भने आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ सदाबहारका गीतलाई लिएर उपस्थित भइसकेको छ भने हाम्रो श्रोता साथीलाई हामीलाई सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। र यसरी नै अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप सँगलाई स्थान दिने नै छौ। किन तिम्रो तस्विर बोलेको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ भने यसमा चाहिँ आवाज रहेको छ गुलाम अलीको, भने लिरिक्स चाहिँ महेन्द्र वीर विक्रम सादेवको रहेको छ। र अहिलेको लागि भने चाहिँ यो गीत सार्दैछु, स्वीकार्नुहोस् है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: CTEVT बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि HA ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: SEE मा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरू।

0: प्रयोगत्मक कक्षा सञ्चालन
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ
0: फोन 0564140056 मोबाइल 9860608615 9849715598 9560344 र 9813167788
2: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनी गुणस्तर का सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पर का सब सामान चाइनी कति मजा एक ठाव मतार जालिनी पाइनी
3: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
0: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
3: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
0: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855606113 9067729794
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656905065 मोबाइल 9816634372
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
8: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
6: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
9: 103.8 अन्तर्मनको आवाज
10: स्टुडियो साइन अहिले साँझको 5 बज्यो
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
12: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
6: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841639304
14: नमस्कार रेडियो ढोबराही 105.8 मेगाहर्जको साँझ 5 बजेको ढोबराही हाइलाइट्समा श्रीको स्वागत छ अब समाचारहरू सुन्नुहोस् नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षाका लागि काठ थाप्नु पर्ने जिम्मेवारी आएको बताउनु भएको छ मदन आश्रित स्मृति दिवसको अवसरमा बल्कु स्थित मदन नगरमा आयोजित कार्यक्रममा थापाले एमाले र नेतृत्वकर्ता ओलीलाई समाप्त पार्ने षड्यन्त्र देशी विदेशी शक्तिले गरिरहेकाले दुवैको रक्षा गर्ने जिम्मेवारी एमाले जनको काँधमा आएको तर्क गर्नुभएको हो। उपाध्यक्ष थापाले एमाले र नेतृत्वमाथि जुन निरन्तर आक्रमण भइरहेकोले त्यसको विरूद्ध सचेत भएर लाग्नुपर्ने बेला आएको पनि बताउनु भएको छ। तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेपालीले जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले नयाँ पहल शुरू गर्नुभएको छ। उहाँले सूचना प्रविधिको संरचनात्मक प्रयोग मार्फत मतदाता सर्वसाधारण तथा देशभरिका पार्टीका साथी भाइ र शुभेच्छुकहरूबाट सुझाव गुनासा समस्या तथा आवश्यकताहरू सहज रूपमा संकलन गर्न जनतासँग प्रत्यक्ष संवाद अभियान सञ्चालनमा ल्याउनु भएको हो। यस अभियान अन्तर्गत सर्वसाधारणले क्यूआर कोड वा अनलाइन फारम मार्फत आफ्ना समस्या सुझाव र जिज्ञासा प्रत्यक्ष रूपमा पठाउन सक्ने व्यवस्था गरिएको सांसद न्यौपानीले बताउनु भएको छ। उहाँले जनप्रतिनिधि र जनता बीच प्रत्यक्ष संवाद समाधानमुखी सहकार्य तथा सूचना प्रविधिको प्रभावकारी उपयोग मार्फत जनसरोकारका विषयलाई थप व्यवस्थित रूपमा सम्बोधन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ। विशेष गरी ऊर्जा पूर्वाधार विकास तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नागरिकका सुझाव र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरिने सांसद न्यौपानेको भनाइ रहेको छ। नेपाल निर्माण व्यवसाय महासंघ अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको भुक्तानी रोकिएको तथा निर्माण व्यवसायमाथि मानसिक दबाव बढ़ाएको भन्दै उहाँले निर्माण क्षेत्र स्वत ठप्प हुने अवस्थामा पुगेको बताउनु भएको छ। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीहरूले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाइ रहेको छ। अध्यक्ष पाण्डेका अनुसार अहिले काम गर्दा घाटा मात्रै नभई घर खेत नै गुम्ने स्थिति निर्माण व्यवसायको रहेको छ। धेरै व्यवसायीहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मको धम्की दिइरहेको गुनासो गर्नुभएको छ। उहाँका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायलाई काम नगरे आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने कार्यवाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन्। यो कारणले निर्माण व्यवसायीहरू गम्भीर मानसिक तनावमा रहेका छन्। जिल्ला जिल्लाबाट व्यवसायीहरूले देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ भन्ने अवस्था व्यक्त गर्न थालेका पाण्डेले बताउनु भएको छ। काम गर्न नचाहेर भन्दा पनि गर्न नसकेर काम रोकिने अवस्था आएको उहाँको भनाइ रहेको छ। विश्व सड़क सुरक्षा सप्ताह 2026 को अवसर पारेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ। विश्व सड़क सुरक्षा सप्ताह 2026 कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आइतबार बिहान प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको हो। सड़क सुरक्षा सप्ताहको समापन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिक्देले सड़क सुरक्षा भनेको केवल ट्राफिक नियम पालना गर्ने विषय मात्र नभएर मानव जीवन संरक्षणसँग प्रत्यक्ष सम्बन्धित विषय भएको बताउनु भएको छ। उहाँले सड़क सुरक्षामा मानवीय पक्षको ठूलो भूमिका हुने भन्दै नेपालमा सड़क सञ्चार विस्तार हुँदै गएको र सवारी साधनको संख्या तीव्र रूपमा बढ़िरहेको अवस्थामा सड़क अनुशासन र सड़क सुरक्षामा अझ बढ़ी ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। वर्षायाममा सड़कमा देखिने बाढ़ी पहिरो जस्ता समस्यालाई समाधान गर्न राज्यले काम अगाडि बढ़ाइरहेको वहाँले जानकारी दिनुभएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सुचौलाले सड़क दुर्घटनाको न्यूनीकरणको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। उहाँले कतिपय दुर्घटना चालकको लापरवाहीले मात्र नभएर सड़कका कारणले पनि हुने भएकाले सड़क निर्माण गर्दा पनि ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। त्यस्तै प्रहरी अतिरिक्त महानिरीक्षक उमाकान्त चतुर्देवीले प्रत्येक वर्ष 2800 देखि 3000 दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्याङ्क रहेको भन्दै यस विषयमा सबै सरकारवालाहरूले ध्यान दिनुपर्ने बताउनु भएको छ। सागुरा सड़क, अव्यवस्थित ट्राफिक, अव्यवस्थित पार्किङ, ट्राफिक नियम उल्लंघन तथा लापरवाहीका कारण सड़क दुर्घटनाको जोखिम बढ़िरहेको अवस्थामा विश्व सड़क सुरक्षा सप्ताह कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 स्वीकृत पशु सेवा कार्यक्रम अन्तर्गत अनुदान र लगानीको सदुपयोग भए नभएको स्थलगत अनुगमन गर्ने विशेष अधिकार सिधे कृषकहरूलाई सुम्पिने नीतिगत तयारी गरेको हो। यस कार्यक्रमलाई संस्थागत रूप दिन नगरपालिकाले भानु नगरपालिका कृषि संचार कार्यविधि 2083 बमोजिम सबै वडाहरूमा कृषकहरूको आम भेला गराई कृषि संचार समिति गठन प्रक्रिया शुरू गरिसकेको छ। राज्यको लगानी लक्षित वर्गसम्म पुर्याउन र बिचौलियाको प्रभाव अन्त्य गरी सुशासन कायम गर्न स्थानीय तहमै यो अनुगमनकारी संरचना बनाउन लागि नगरपालिकाले जनाएको छ। नगरपालिकाकी उपप्रमुख उमा गौतामेले कृषि र पशु सेवामा हरेक योजना तथा खर्चलाई पारदर्शी र जवाफदेही बनाउनु मुख्य उद्देश्य रहेको बताउनु भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार यो संचारले कृषि कार्यक्रमहरूको सफल कार्यान्वयन, माग संकलन र सम्भावित व्यावसायिक कृषि उत्पादन क्षेत्र पहिचान गरी कार्यपालिकालाई ठोस सुझाव पेश गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। पशु सेवा प्राविधिक अमित ढुंगानाका अनुसार जेठ 7 गतेदेखि 13 गतेसम्म नगरपालिकाका सबै 13 वडाहरूमा वडा स्तरीय फेला सम्पन्न गरी तत्कालै पालिका स्तरको एकीकृत शक्तिशाली किसान संचार गठन गरिनेछ। यो संचारले नेपाल सरकार, प्रदेश र स्थानीय सरकारले किसानका लागि दिने सेवा सुविधाको बारेमा तल्लो तहसम्म जानकारी पुर्याउन र किसानको माग सम्बोधन गर्न सहजीकरण गर्नेछ। वडादेखि पालिका तहसम्मकै किसानले अनुगमन गर्ने भएपछि सरकारी लगानीको दुरूपयोग रोकिने विश्वास नगरपालिकाले लिएको हो। समयमै पहिचान हुन नसक्दा प्रजनन सम्बन्धी स्वास्थ्य समस्या जटिल बन्ने गरेको बताएको छ। प्रदेश स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा प्रजनन स्वास्थ्य तथा रोग सम्बन्धी मीडिया कर्मी र सरकारवालासँग आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रमीर शर्माले प्रजनन सम्बन्धी समस्या लुकाउने र व्यवस्था गर्ने प्रविधिका कारण समस्या थप जटिल बन्ने गरेको बताउनु भएको छ। उहाँले बागलुङका निशीखोला, तमानखोला र ढोरपाटन क्षेत्रमा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमीका कारण प्रजनन स्वास्थ्य समस्या बढ़दै गएको उल्लेख गर्नुभएको हो। कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक समिता घिमिरेले आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा लक्षण पहिचान र उपचारका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। प्रजनन सम्बन्धी रोग समयमै पहिचान गर्न सके उपचार सहज हुने भन्दै परिवारका महिलाको प्रजनन स्वास्थ्यप्रति पुरूषहरूले पनि चासो दिनुपर्ने बताएको थियो। धौलागिरी प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विजय ओझाले प्रजनन सम्बन्धी धेरै रोगको उपचार सरकारी अस्पतालमा निशुल्क हुने भए पनि सेवाको उपयोग गर्नेको संख्या न्यून रहेको बताउनु भएको छ। उहाँले नियमित स्वास्थ्य परीक्षणको आवश्यकता औलाउँदै समस्या देखिएपछि मात्र अस्पताल जानुपर्ने, प्रविधि अन्त्य गर्नुपर्ने बताउनु भएको छ। डाक्टर ओझाले अस्पतालबाट प्रदान भइरहेका प्रजनन स्वास्थ्य सम्बन्धी सेवा बारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिका लागि संचार माध्यम, स्वास्थ्य संस्था र समुदाय बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। पत्रकार, स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन कार्यालयका क्षय कुष्ठ रोग निरीक्षक देवप्रसाद घिमिरेले गर्नुभएको थियो। पर्वतमा मदन स्मृति पुस्तकालय संचालनमा आएको छ। 33 मदन आश्रित स्मृति दिवसको अवसरमा पुस्तकालय संचालनमा ल्याएको हो। पुस्तकालयको पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर आज बिहान शुभारम्भ गर्नुभएको हो। सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै आम नागरिक राजनैतिक दलका नेता कार्यकर्ताहरूमा हराउँदै गएको पछन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको हो। सदरमुकाम कुस्मा बजारको मैत्री चोकमा रहेको नेकपा एमाले पर्वतको आफ्नै कार्यालयमा पुस्तकालय स्थापना गरिएको एमाले पर्वतका अध्यक्ष गोविन्द पाण्डेले जानकारी दिनुभएको छ। पुस्तकालयमा राजनीति, कानून, अर्थशास्त्र, इतिहास, धर्म, संस्कृति, विज्ञान, कला, प्रकृति, विचार, उपन्यास, सामान्य ज्ञान, विभिन्न अभिलेख तथा कृति लगायत नेपाली साहित्यका सबै विधाका पुस्तकहरू राखिएको छ। पुस्तकालयमा झण्डै 3,000 पुस्तक राखिएको र थप संकलनको कार्य भइरहेको एमाले पर्वतका अध्यक्ष गोविन्द पाण्डेले जानकारी दिनुभएको छ। यसलाई जिल्लाकै साझा पुस्तकालयका रूपमा विकास गरिने पहाड़ीको भनाइरहेको छ। पोखरा महानगरपालिकाको मितेरी शहर चीनको झीचाङ प्रान्त स्थित लिचीको उपहार स्वरूप प्रदान गरेका करिब 3,50,00,000 रूपियाँ बराबरका स्वास्थ्य सामग्री 3.5 वर्षको प्रतीक्षापछि पोखरा आइपुगेका छन्। 2079 सालमा पोखराको जनप्रतिनिधि टोली लिची भ्रमणमा जाँदा प्राप्त भएका अत्याधुनिक एम्बुलेन्स सहितका सामग्री कानूनी जटिलता र प्रशासनिक प्रक्रियाका कारण लामो समय सीमा नाकामै रोकिएका थिए। पोखरा महानगरका प्रमुख धनराज आचार्य निर्वाचित भए लगतै चीनको लिची शहरमा आयोजित एक समारोहमा सहभागी हुन पुग्नु भएको थियो। सो अवसरमा लिची नगर सरकारले पोखराका नागरिकको स्वास्थ्य सेवामा सहजता होस् भन्ने उद्देश्यले अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिण्डर तथा अक्सिजन लगायतका सामग्री सहयोग गरेको थियो। टोली फर्किएको एक सप्ताहमै ती सामग्री रसुवाको केरुङ नाकामा आइपुगे पनि नेपालको भन्सार कानूनका कारण भित्रिन सकेका थिएनन्। सामग्री रोकिनुको मुख्य कारण भन्सार छूटको न्यून सीमा रहेको नगर प्रमुख आचार्यले बताउनु भएको छ। उत्तरी गोर्खाको आरूघाट माछी खोला लार्के सड़क खण्ड अन्तर्गत धार्जे गाउँपालिका साथ न्याउली खोलामा निर्माण सम्पन्न मोटरेबल पुल उद्घाटन गरिएको छ। गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोर्खा मार्फत उत्तरी गोर्खा जोड्ने मुख्य स्थल न्याउली खोलामा पुलको धार्जे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले आइतबार बिहान 8 बजे एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले पुल निर्माणसँगै उत्तरी गोर्खा पुग्ने स्थानीय तथा आन्तरिक तथा बाह्य पर्यटकलाई 12 महिना सवारी साधन आवतजावतमा सहज हुनका साथै उत्तरी गोर्खाको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनु भएको छ। पुल निर्माण सम्पन्न भएपछि 12 महिना सवारी साधन आवतजावतमा दूरी छोटिएर सहज हुनुका साथै उत्तरी गोर्खावासीलाई चर्को भाड़ा तिरेर खाद्यान्न लगायतका सामानहरू ढुवानी गर्नुपर्ने अवस्था अन्त्य भएको धार्जे गाउँपालिकाका अध्यक्ष गुरूङले बताउनु भएको छ। हस्त साझ 5 बजेको ढोलबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरूङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: ए सबिना, यस्तो हतारमा कता हो?
17: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
16: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भयो भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9864788528 र 9908-16142।
18: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
19: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिरो देख्नु, हातमुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
18: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
20: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
21: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
22: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
21: कहाँ?
22: गण्डकी मेडिकल हल।
23: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
22: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
23: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
21: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
24: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौड़ामा।
25: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
24: दुलेगौड़ाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
26: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
24: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
26: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
24: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
23: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौड़ा।
27: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9840866599 छ।
28: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: लागि म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार रहेको छु र यो क्षेत्रकै गुणस्तरीय
1: डाक्टर आई नो द्याट आई मस्ट वर्क हार्ड एन्ड बी डिसिप्लिन्ड डाक्टर आई नो द्याट आई मस्ट वर्क हार्ड एन्ड बी डिसिप्लिन्ड इट मे बी डिफिकल्ट बट आई एम रेडी टु वर्क हार्ड टु As a doctor, I want to treat patients kindly and honestly. I especially want to help poor villagers who do not have proper hospital and medicine. I believe that helping others is one of the greatest service in life. I think that doctors are like a god or who saves our life and gives us healthy and joyful life. My parents and my teachers support me. They encourage me to work hard and never give up in my dream. To make my dream come true, I will always work hard and listen to my parents and teachers. At last, becoming a doctor is my biggest dream. I will continue to study with dedication and determination to make my dream come true. I hope that one day I will become a successful doctor and serve humanity with care. Thank you.
0: हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई. अनि तपाईँले चाहिँ यसको बारेमा थोरै नेपालीमा एक्सप्लेन गर्न सक्नुहुन्छ?
1: सक्छु.
0: हुन्छ, बुझाइदिनुहोस् न थोरै.
1: म चाहिँ भविष्यमा गएर डक्टर बन्ने चाहना छ. म जो चाहिँ एकदम गरिब हुनुहुन्छ, जो चाहिँ ट्रिटमेन्टको लागि पैसा दिन सक्नुहुन्न, उहाँलाई चाहिँ म निशुल्क उसमै उपचार गर्न तयार छु. मेरो प्यारेन्ट्स र टिचर्सले चाहिँ मलाई जहिले पनि सपोर्ट गर्नुहुन्छ, तिमी अगाडि बढ, कहिले पनि हार नमान भनेर. अनि म पनि उहाँहरूले भन्नुभएको कुरा मान्छु पनि. अनि म भविष्यमा चाहिँ एउटा सक्सेसफुल डक्टर चाहिँ बन्छु.
0: हुन्छ, यस्तो राम्रो चाहिँ तपाईँले हामीलाई सुनाउनु भएको छ भने. तपाईँको घर चाहिँ कहाँ हो नि?
1: मेरो घर खैरेनीटार.
0: खैरेनीटारबाट केमा आउनुहुन्छ नि?
1: बसमा
0: आउनुहुन्छ. अनि तपाईँको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ नि?
1: सिर्जना टिचर.
0: सिर्जना टिचर हुनुहुन्छ. अनि उहाँले चाहिँ कुन सब्जेक्ट पढाउनुहुन्छ नि?
1: उहाँले चाहिँ एचपिसिए हेल्थ.
0: एचपिसिए हेल्थ. अनि तपाईँको घरमा को को हुनुहुन्छ नि?
1: मेरो घरमा मम्मी, बाबा, भाइ अनि
0: भनेपछि मम्मी बाबा तपाईँ भाइ हुनुहुन्छ हो. घरमा चाहिँ तपाईँले मम्मीहरूलाई कतिको हेल्प गर्नुहुन्छ त काम गर्नु?
1: स्याटरडे र सधैँ हेल्प गर्छु, अनि अरू दिनहरूमा पनि हेल्प गर्छु.
0: के के कामहरूमा हेल्प गर्नुहुन्छ त?
1: कपडा धुन, घर सरसफाई गर्न. अनि बाबा चाहिँ व्यापार गर्नुहुन्छ, पसल धान्न पनि सहयोग गर्छु बाबालाई.
0: हो होला, यस्तै राम्रै कामहरू गर्दै जानु होला. अनि नयाँ क्लासमा आउँदा चाहिँ तपाईँले कस्तो फिल भएको छ? फाइभबाट सिक्समा आउँदै गर्दा
1: एकदम रमाइलो भएको छ. नयाँ नयाँ साथीहरूसँग पनि भेट्न पाएको छ, आफ्नो कुराहरू थट्सहरू सेयर गर्न पाएको छ.
0: एकदमै रमाइलो फिल भइरहेको छ है. ल हुन्छ, अनि अब भने चाहिँ हामी छुट्टिन्छौँ है. त रेडियो सुनेर बस्ने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ श्रोता साथीहरूलाई?
1: सधैँ यस्तै कार्यक्रमहरू सुन्दै बस्नु, नयाँ नयाँ कुराहरू थाहा पाइराख्नु, त्यही भन्न चाहन्छु.
0: ल हुन्छ, यस्तो राम्रो कुराहरू चाहिँ भन्न चाहनुहुन्छ है. ल अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त. हुन्छ, बाई बाई. हुन्छ, हाम्रो प्यारो बहिनीले चाहिँ आफ्नो ड्रिमको बारेमा चाहिँ सुनाएर गइसक्नु भएको छ भने, अहिलेको लागि भने चाहिँ हामीसँग कुरा गर्नको लागि एकजना बहिनी फेरि आइसक्नु भएको छ. र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन बहिनीको कुराकानीतर्फ लागि हालौँ है.
1: नमस्कार सबैमा, म कृष्ण पौडेल, कक्षा पाँचमा अध्ययनरत विद्यार्थी. आज म हजुरहरूलाई नेपाललाई नै राम्रो भन्ने कविता सुनाउँदैछु. यो कविता हाम्रो कक्षा पाँचको किताबमा छ. यसको लेखक भुवन हरि सिग्देल हो. नेपाल नै राम्रो. नेपालीको मनभित्र नेपाल नै हुन्छ, देशभक्ति भावन नेपाल नै छुन्छ. उही गाउँमा उही पानी, कुनै तारा जुन, नेपालीको आस्था भन्छ नेपाली नै हुनु. धरतीलाई आमा भन्ने भावना छ हाम्रो, कर्मभूमि जता बनोस् नेपाल नै राम्रो. साथसाथै नै सोच्छ

0: هوه دقرمت سیرا سنجیوانی داری بودی یه حسابی دیرا راکی دیرا ساسکریتی محرام اون امانا مرد دونگو نادی نالا سابه هم ردانو اکو گند پیرو هونسا افنو زن مبونی بلاوی لیهی کلیو ایهی دارتی چونی دیورا لیگا پادا چیمنا کوسی میتن چارا نیپل جستو ارکو دیسا خوزی بیتن چارا नेपालीको मानवभित्र नेपाला नै हुन्छ देशभक्ति भावनाले नेपाला नै छुन्छ देशभक्ति भावनाले नेपाला नै छुन्छ धन्यवाद
1: हुन्छ धन्यवाद छ बहिनीलाई यस्तो मिठो कविता चाहिँ सुनाइसक्नु भएको छ तपाईँको फेभरेट सब्जेक्ट कुन हो नि
0: इङ्ग्लिस
1: इङ्ग्लिस हो अनि इङ्ग्लिस चाहिँ कुन टिचरले पढाउनुहुन्छ नि
0: मन्जिला टिचर
1: मन्जिला टिचरले हो अनि तपाईँको फेभरेट टिचर नि
0: फेभरेट टिचर
1: मन्जिला टिचर नै हुनुहुन्छ हो ल ठिकै छ अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ
0: राम्रो
1: राम्रो हुँदैछ तपाईँको घर कहाँ हो नि
0: लालिम
1: लालिम अनि लालिमबाट चाहिँ केमा हुनुहुन्छ नि तपाईँ
0: बसमा
1: बसमा हुनुहुन्छ घरबाट चाहिँ कति बजी हिँड्नुहुन्छ
0: साढे
1: आठ बजी छ हो अनि स्कुलमा चाहिँ के कुराको सुविधाहरू छ नि
0: लाइब्रेरीबाट घरै घरमा बुक लान पाइन्छ राम्रोसँग पढाउँछ टाढा टाढा पुग्नेहरू बसहरू छ टिचरहरूले माया गरी पढाउनुहुन्छ
1: यति नै हो यस्तो राम्रो राम्रो सुविधाहरू छ है अनि लाइब्रेरीबाट चाहिँ बुकहरू लान पाइन्छ भन्नुभयो अनि तपाईँले लानुभएको छ कि छैन अहिलेसम्म लानुभएको छ हो अनि तपाईँले चाहिँ नयाँ क्लासमा चाहिँ पढ्दै गर्दा कस्तो कतिको रमाइलो फिल भएको छ धेरै रमाइलो भएको छ है अनि धेरै पढ्नु परेको छ कि थोरै पढ्नु परेको छ फोकमा भन्दा
0: फोमा भन्दा धेरै पढ्नु परेछ किनभने अहिलेको किताबहरू चाहिँ गाह्रो लाग्छ
1: अनि सिर्फ फोको भन्दा चाहिँ धेरै नै पढ्नु परेको छ है ल हुन्छ अनि ठिकै छ यसरी नै मेहनत गरेर पढ्दै जानु होला अगाडि बढ्दै जानु होला अनि तपाईँ चाहिँ भविष्यमा गएर चाहिँ के भन्न चाहनुहुन्छ
0: डाक्टर
1: भन्न चाहनुहुन्छ हो ल हुन्छ तपाईँको इच्छाहरूलाई चाहिँ पुरा गर्नु होला अनि अहिलेको लागि भने चाहिँ रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ श्रोता साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
0: यसरी नै रेडियो ढुनबाटैमा सुनिदिनु होला र हामी साना बच्चाहरूलाई माया गरिदिनु होला
1: हामी साना साना बच्चाहरूलाई पनि माया गरिदिनु होला भन्नुहुन्छ है ल हुन्छ अहिलेको लागि हुन्छ हामी छुट्टिन्छौँ है त
0: धन्यवाद
1: हुन्छ बहिनीले पनि आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ भने चाहिँ अहिलेको लागि भने हामीसँग फेरि पनि कुरा गर्नको लागि बहिनी हुनुहुन्छ र आज भने हामीसँग धेरै भाइ बहिनी हुनुभएको कारणले चाहिँ हामी उहाँहरूसँग धेरै कुराकानी नगरिकन उहाँहरूको प्रतिभा भन्ने कार्यक्रम स्थान दिन्छौँ र अहिलेको लागि भने चाहिँ बहिनीसँगको कुराकानी तर्फ लाग्नु है त
2: नमस्कार म प्रस्तुति थापा कक्षा 6 बुद्धकी छात्र आज चाहिँ म हजुरहरूको सामु म आफ्नो सपनाको बारेमा भन्न गइरहेकी छु मेरो सपना चाहिँ एक ठुलो र महान कलाकार बन्ने हो कलाकार भनेको अरूको नक्कल गर्ने र मञ्चमा उभिने मात्र होइन यो त कुनै पनि पात्रको भावना पीडा र खुसी सबै आफ्नै जस्तै गरेर प्रस्तुत गर्ने हो कलाकारले मानिसहरूको पुराना नराम्रा सोचहरूलाई परिवर्तन गर्न पनि मद्दत गर्छ यसले हामीलाई नयाँ नयाँ कुराहरूको सिक पनि मिल्न सक्छौ आफ्नो आत्मविश्वास अनि अभ्यासहरू सबै सबै सबै जोडेर हामी आफ्नो सपना पुरा गर्छौँ मेरो सपना चाहिँ त्यो मध्येमा कलाकार हो मैले चाहिँ सानैबाट मेरो इच्छा थियो कि म ठुलो र महान एक कलाकार बनौँ कलाकारलाई त अरू सबैले मान सम्मान दिन्छ भन्ने मात्र होइन कलाकार जस्तै अरू विभिन्न पनि पेसाहरू हुन्छन् जसमा आफ्नो मान सम्मान पाउन सक्छौँ म चाहन्छु कि म एक न एक दिन कलाकार बनौ र म कलाकार भएपछि मञ्चमा उभिँदाखेरि मलाई होइन मेरो कला मेरो आत्मविश्वास र मेरो भावना मेरो अभ्यासको तारिफ होस् हुन्छ धन्यवाद
1: हुन्छ धन्यवाद छ बहिनीलाई आफू चाहिँ कलाकार हुने सपनाको बारेमा चाहिँ हामीलाई सुनाउनु भएको छ अनि भर्खर नयाँ नयाँ क्लासमा जाँदा चाहिँ कस्तो भएको छ कस्तो अनुभव भएको छ तपाईँलाई
2: भर्खर सिक्समा जाँदाखेरि पहिलाको भन्दा अलि हार्डवर्क गर्न पर्छ अनि राम्रो फिल भएको छ
1: राम्रो फिल भएको छ हो ल हुन्छ अनि त्यसै गरी तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ
2: मेरो पढाइ पहिलाको भन्दा नि राम्रो हुँदैछ
1: पहिलाको भन्दा नि राम्रो हुँदैछ हो ल हुन्छ अनि हामी धेरै कुराकानी गर्ने छैनौँ हामी रेडियो सुनेर बस्ने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
2: रेडियो सुनेर बस्ने साथीहरूलाई चाहिँ रेडियो सुन्दै जानुहोस् हामीले आफूले रचना गरेको कथाहरू र आफ्नो सपनाको केही कुरा भन्दै जान्छौ त्यसैको बारेमा सुन्दै जानुहोस्
1: ल हस् हुन्छ ल अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त हस् हुन्छ धेरै धेरै धन्यवाद सबैलाई अहिलेको लागि भने चाहिँ हामीसँग फेरि पनि भाइ हुनुहुन्छ कुरा गर्नको लागि भाइसँगको कुराकानी तर्फ लागि हालौँ है त
2: नमस्कार म अन्नकटी कक्षा 5 कक्षाको छात्र आज म तपाईँको अगाडि एक कथा भन्न गइरहेको छु मेरो कथाको शीर्षक रहेको छ एक इमान्दारी केटो एकादेशमा एउटा केटाको नाम राम थियो ऊ इमान्दार र होसियारी थियो एक दिन ऊ एउटा ठुलो बजारमा गयो ठुलो बजारमा धेरै मानिसहरू देखेर ऊ चक्क पर्यो र धेरै हेर्दा हेर्दा उनलाई एक मानिस देख्यो जो खोलामा गुल्टिन लागेको थियो तर रामलाई आफ्नो मनको सोचेर उसले सोच्यो कि मानिसलाई बचाउन भन्दा केही कुरा महत्वपूर्ण हुँदैन भनेर त्यो मानिसलाई बचायो त्यो मानिसले उसलाई धेरै धन्यवाद दियो र भन्यो तिमी त होसियारीको प्रतियोगितामा सहभागी हुनुपर्छ भनेर रामलाई सहभागी गराइदिनु भयो त्यसपछि रामले धेरै परीक्षा गर्यो र अन्तिममा ऊ प्रथम भयो हुन सक्यो र एक दिन उसलाई उसका शिक्षकले भन्यो कि राम त साँच्चै इमान्दारी रहेछ उसले धेरै काम गर्यो र उसले कहिले पनि हार मानेर त्यसैले हामी राम जय बनाउँलाई मिस शिक्षकले भन्नुभयो र राम खुसी भई अरूलाई पनि बुझाउन खोज्यो धन्यवाद
1: हुन्छ धेरै धेरै धन्यवाद सबैले यस्तो मिठो कथा चाहिँ तपाईँले सुनाइसक्नु भएको छ अनि यो कथाबाट चाहिँ तपाईँले के बुझ्नु भयो नि
2: हामी जहिले पनि इमान्दार र होसियारी हुनुपर्छ होसियार
1: भनेपछि हामी सधैँ इमान्दार र होसियार हुनुपर्छ है अनि तपाईँ चाहिँ कतिको इमान्दार र होसियार हुनुहुन्छ
2: धेरै नै छु होसियार र इमान्दारी
1: भनेपछि धेरै नै हुनुहुन्छ हो अनि तपाईँले चाहिँ यो स्कुलमा के कुराहरू मनपर्छ नि
2: स्कुलमा परीक्षा र शिक्षक अनि चाहिँ यहाँका पढाइहरू मलाई अनत्यै महत्वपूर्ण लाग्छ
1: ठिकै छ भनेपछि टिचरहरू परीक्षा सबै मनपर्छ हो र अनि त्यसो भए तपाईँलाई चाहिँ कुन गेम मनपर्छ रे
2: मलाई सबै गेम मनपर्छ
1: सबै गेम मनपर्छ के कुन कुन नि
2: कुन कुन फुटबल बास्केटबल धेरै नै मनपर्छ
1: धेरै नै मनपर्छ त्यसो भए फुटबल कतिको खेल्नुहुन्छ
2: कहिले काहीँ शनिबारको शनिबारमा खेल्छु र कहिले काहीँ आफ्नो साथीहरूसँग खेल्छु
1: अनि शनिबार खेल्नुहुन्छ साथीहरूसँग खेल्नुहुन्छ हो
2: हजुर
1: लास्ट हुन्छ अनि तपाईँको फेभरेट फुड के हो नि
2: फेभरेट फुड भात र मासु
1: भात र मासु भनेपछि धेरै नै खानुहुन्छ होला हो भात र मासु
2: ठिकै ठिकै खान्छु
1: ठिकै ठिकै खानुहुन्छ लास्ट हुन्छ अनि अहिलेको लागि भने चाहिँ हामी धेरै कुराकानी गर्ने छैनौँ रेडियो सुनेर बस्ने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
2: हामी जहिले पनि होसियारी भई सबै कुरा गर्नुपर्छ र हामी जहिले पनि इमान्दारी हुनुपर्छ इमान्दारी
1: हुनुपर्छ भनेर है लास्ट हुन्छ अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छ है त
2: हस्
1: हुन्छ बाई बाई
3: नमस्कार सबैजनालाई म दियाना सेन्चुरी कक्षा 6 आएकी छात्र हो मेरो आज म हजुरहरूको सामु कथा भन्न गइरहेकी छु मेरो कथाको नाम छ घमण्डी नबनाऊ एकादेशमा एउटा राजा थियो त्यो राजा उत्यो राजा बेसा गमण्डी थियो किनकि उसँग 12 गमाला थियो ऊ त्यो गमालालाई बेसरी ख्याल गर्दथ्यो र कसले उसमा केही पनि गर्यो भने रिचाइहाल्ने थियो त्यसै गर्दा उनीहरूको जनताले उनलाई मन पराउँथेन एक दिन उत्यो राजाले आफ्नो सिपा आफ्ना काम गर्नेहरूले भने कि जाऊ र मेरो 12 पद सफ गर र एउटा केटाले पनि हुन्छ राजा म गरिहाल्छु भन्ने गएन र उसले सबै पोट धुँदा धुँदा आखिरीमा एउटा साबुन चिप्लो भएर उसको हातबाट गमला फुट्यो उसले त्यसरी लुकाउन थालेन र ऊ डर पनि लागेको थियो किनकि उसको राजा बिस्तारी घमण्डी हुनुहुन्थ्यो उसको राजाले यस्तो भाटेको आवाज सुनेर उतातिर जाँदाखेरि त उता त गमला फुटेको रहेछ भने र उत्यो काम गर्नेलाई फेरि किन खुट्टाको यस्तो महँगो चिज तिमीलाई म छोडिन अब त म तिमीलाई 100 वर्ष नै जेलमा हाल्छु भने र उत्यो
0: ऊ त्यो काम गर्ने पनि डराए न गरिदिनुहोस् न म फेरि ध्यान दिन्छु बरु मेरो कामबाट छोरी पैसा काटिदिनुहोस् भने ऊ त्यो राजा मान्दै मान्दैन अनि उसले हेरि एक दिन फेरि उसले उसको एउटा साथी आएर उस काम गर्नेले अनि उसले भने ए साथी तिमी कहाँ यहाँ बसेको भने अनि उसले सबै घटनाहरू आफ्नो साथीले बुझाइन्छ एक अनि उसले फेरि एउटा आइडिया खोज्यो नि त भने ए ल म यस्तो यस्तो गर्छु है भन्दै र ऊ एक दिन फेरि अर्कै ज्योतिषको कपडा लगाएर र महाराजसँग गएर अनि गर ए मेरो महाराज मैले हजुरको भविष्य हेर्न चाहन्छु भने र उसले भविष्य हेर्दाखेरि उसलाई फेरि ए राजा तिमीलाई त कसले पनि मनै नपढाउने रहेछ भने र उसले फेरि हो अब मन नपढाइ के गर्ने हो त तिमीले के गरेकी छौ र अनि उसले हेरि राजालाई हेरि अलिक नराम्रो कपडाहरू लगाएर ऊ त्यो क्राउन स्राउन औँठी सौँठीहरू निकालेर उसले कि बजारमा त्यत्तिकै डुल्न गए र भने कि म सबै हजुरबा हजुरआमा बच्चा बच्चीहरूले सबैले सोध्छु कि हजुरलाई राजा कस्तो लाग्छ अनि तिमीले फेरि तिमीलाई पनि सोधाइ भने र उसले जाँदा जाँदै उसले एउटा पुरै हजुरआमालाई भेटेँ अनि उसले हजुरआमा हजुरले यहाँको राजा कस्तो लाग्छ भने ऊ त्यो बुढी आमाले फेरि यहाँको राजा त कस्तो नराम्रो छ जति घमण्ड गर्छ बिचारा ऊ त्यो एउटा गमाला फुटाएको एउटा बिचारा काम गर्नेलाई चाहिँ तेलमा हालिदियो भन्नुभयो उस त्यो सुनेरखेरि ऊ त्यो राजा फेरि अचम्म पऱ्यो र ऊ त्यो दुईजनाले सबै मानिसलाई सोधेन र बेलुका हुँदाखेरि उनीहरू आफ्नो मेहेलमा गर भने के मलाई थाहा भयो म घमण्डी भएर पो हुन्छु अनि उसले आफ्नो सैनिकहरूलाई के जाउँ त लिएर आओस् काम गर्नेलाई भन्दा अनि उसले फेरि लिएर आएपछि नमस्ते हजुर महाराज के भयो भन्दा मलाई आफ्नो सिक पाएँ अब म घमण्डी हुँदिनँ र अब म तिमीलाई कहिल्यै कराउँदिनँ कता अघि मैले तिमीलाई यस्तो सजा दिएकोमा मलाई माफ गरिदिनुहोस् भने र न र उस काम गर्नेले पनि हुन्छ हुन्छ भन्ने माफ गरिदिए र उनीहरू खुसी हुँदै बस्न थाले धन्यवाद
1: हुन्छ कस्तो मिठो कविता चाहिँ तपाईँले सुनाउनु भएको छ है अनि यो कविता चाहिँ आफैले भन्नुभएको कि बुकबाट पढेर भन्नुभयो अनि
0: के अरे एउटा कथा थियो त्यहाँबाट फेरि के यस्तै घमण्डी नबन्नु थियो त्यसमा फेरि मैले छपेका त्यस्तै बनाएको
1: भनेपछि आफैले कथा हेरेर अनि आफैले बनाउनु भएको यो कथा चाहिँ हुन्छ अनि योभन्दा पहिला रेडियोमा पनि बोल्नु भएको थियो है
0: हजुर
1: अनि योभन्दा पहिला चाहिँ के सुनाउनु भएको थियो हामीलाई
0: मैले योभन्दा पहिला मैले हेरेँ पिटर ऱ्याबिट खालको कथा सुनाएकी थिएँ
1: हजुर है पिटर ऱ्याबिटको कथा सुनाउनु भएको थियो है हुन्छ यसरी नै आगामी दिनहरूमा पनि हामीले फेरि रचना गरेको कथाहरू चाहिँ सुनाउँदै जानुहोस् यहाँ अहिलेको लागि भने चाहिँ रेडियो सुनेर बस्ने साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ
0: रेडियो बसेर सुन्ने साथीहरूलाई म घमण्डी नबोल्नुहोस् र आफ्नो आमा बुबाले भनेको मान्नुहोस् भन्न चाहन्छु
1: हस् हुन्छ धेरै धेरै धन्यवाद सबैले अहिलेको लागि हुन्छ हामी छुट्टिन्छौँ है त
0: हस्
1: हस् हुन्छ धेरै धेरै धन्यवाद

0: यसलाई चाहिँ हामीले चाहिँ त्यो एउटा हाम्रो सिकाइको रूपमा लिएर चाहिँ सिकेर चाहिँ त्यसलाई अगाडि बढ्नु सक्नु पर्यो।
1: त्यस्तो राम्रो कुरा चाहिँ भन्न चाहनुहुन्छ है। ल हुन्छ, अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
0: हुन्छ
1: हुन्छ, धेरै धेरै धन्यवाद सब बहिनीलाई आफ्नो प्रतिभाहरू चाहिँ राखेर गइसक्नु भएको छ भने। अहिलेको लागि भने चाहिँ हामीसँग कुरा गर्नका लागि चाहिँ अर्को बहिनी हुनुहुन्छ, उहाँसँग कुराकानी तर्फ लाग्नु।
2: नमस्कार, म यही विद्यालयमा अध्ययनरत कक्षा 9 अध्ययन गर्ने छात्रा, मेरो नाम चाहिँ प्रणिता श्रेष्ठ हो। आज म तपाईँहरूको सामु एक छोटो र मिठो कविता भन्न गइरहेको छु। अब कविता चाहिँ प्राय दुई प्रकारका हुन्छन्, लयात्मक कविता र खुल्ला वा स्वतन्त्र कविता। म चाहिँ आज खुल्ला र स्वतन्त्र कविता भन्न गइरहेको छु। अब यो कविता चाहिँ यस्ता स्वतन्त्रवाला कविता चाहिँ एकदमै आफ्नो भावनाहरू प्रस्तुत गर्ने कविता पनि हो। अब म मेरो विषय वस्तुभित्र प्रवेश गर्न चाहे, मेरो कविताको शीर्षक छ सपना। सपनाहरू केवल निन्द्रामा देखिने दृश्य होइन, सपनाहरू केवल निन्द्रामा देखिने दृश्य होइन, यी त मनभित्र लुकेका आशाहरू। कहिलेकाहीँ जीवनले धेरै रुवाउँछ, आफ्नै बाटो पनि अध्ययारो लाग्छ, तर एउटा सपना बाँकी भएसम्म मानिस कहिल्यै पूर्ण रूपमा हार्दैन। सङ्घर्षले थाक्न सक्छौ, मानिसका शब्दले मन दुख्न सक्छ, सपनाहरूले रुवाउन सक्छन्, पीर नमान। त्यसरी नै दुःख पछि सफलताको घाम पनि उदाउँछ, सपनाहरू आजका दिनमा पूरा नहुन सक्लान्, तर हार पछिको सफलता अझ राम्रो हुन पुग्छ, कहिले हार नमान। आजको मेहनत र सङ्घर्षले भोलिको सुन्दर भविष्य बनाउँछ,
1: धन्यवाद। हुन्छ, धन्यवाद छ बहिनीलाई। बहिनीले चाहिँ कस्तो मिठो कविता चाहिँ सुनाउनु भएको छ, अनि यो कविता चाहिँ आफै रचना गर्नुभएको
2: हो। हजुर,
1: अनि कति दिन लगाएर चाहिँ रचना गर्नुभयो नि?
2: यो चाहिँ मैले मेरो बिदा थियो इक्जाम पछिको, त्यहाँ चाहिँ रचना गरेको खाली टाइममा।
1: भनेपछि खाली टाइममा चाहिँ रचना गर्नुभएको हो, ठिकै छ। अनि यो सपनाको चाहिँ सपना शीर्षकमा चाहिँ रचना गर्नुभयो, के सोचेर चाहिँ गर्नुभयो नि?
2: अब हामीले मेहनत गर्दा गर्दा पनि कहिले काहीँ चाहिँ हार हुन सक्छ, अब हामीले एकदमै धेरै मेहनत गरेछौँ, कहिले काहीँ चाहिँ यस्तो अवस्था पनि आउन सक्छ, त्यसैले चाहिँ मेहनत निरन्तर गरिराख्नु पर्छ भन्ने भावले चाहिँ मैले कविता सिर्जना गरेको हो।
1: हुन्छ, यस्तो मिठो यस्तो राम्रो सोचले चाहिँ कविता रचना गर्नुभयो है। अनि बिहालीको इक्जाममा चाहिँ कस्तो भयो तपाईँको बिहालीको इक्जाम?
2: बिहाली इक्जाम चाहिँ सोचेको जस्तै जस्तै भयो, राम्रै भयो।
1: सोचेको जस्तै भयो है। अनि के हुनुभयो नि इक्जाममा?
2: इक्जाममा 3.76
1: चाहिँ लिएर आउनुभयो है। ल हुन्छ, त्यसको लागि चाहिँ तपाईँलाई ढिलै भए पनि बधाई छ। रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
2: रेडियो सुनेर बस्नुहुने मेरा दर्शकहरू साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, यही रेडियोहरू सुन्दा हाम्रो जीवनमा चाहिँ धेरै सिपहरू सिक्न सक्छौँ, ज्ञान आर्जन हुन सक्छ, शिक्षाहरू आर्जन गर्न सकिन्छ, त्यसैले रेडियो सुन्न चाहिँ नछोड्नुहोला। अनि त्यस्तै अब अर्को कुरा गर्नुपर्दा, सपनाहरू एकचोटि पूरा नभए पनि निरन्तर प्रयास गरिरहनुहोला, एक न एक दिन त सपना पूरा हुने नै छ। धन्यवाद।
1: हुन्छ, धन्यवाद तपाईँलाई। यस्तो मिठो कुराहरू चाहिँ हामीहरूको माझमा राख्नु भएको छ है। अनि अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। हुन्छ हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई। सपना बोलको यो कविता चाहिँ सुनाइसक्नु भएको छ, र चाहिँ अहिलेको लागि भने चाहिँ हामीसँग कुरा गर्नका लागि चाहिँ बहिनी हुनुहुन्छ, उहाँसँग चाहिँ कुराकानी तर्फ लागिहाल।
3: नमस्कार सम्पूर्णमा, म ग्रेस थापा कक्षा 9 राराबाट। आज म तपाईँहरूको सामु भानुभक्त शीर्षकमा एउटा कविता लिएर उपस्थित भएकी छु। भानुभक्त धन

0: होइन, जस्तो चोटि बनाउन सक्नु भएन, तर हामीले कहिले नै हार खानुहुन्न। अब हामीले जतिवटा आफूले मनमा लागेका जतिवटा शब्दहरू हामीले त्यो कवितामा रचना गर्छौँ, त्यति अनुसार नै हामीले पछि कविता बनाउँदै जाँदा आफूले भने जस्तो आफूले गर्न सक्ने क्षमता बढ्छ।
1: हुन्छ, अहिले यस्तो राम्रो कुराहरू सबै भन्न चाहन्छ है। ल हुन्छ, अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त। हस् हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई। र अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौँ। र अहिलेको लागि भने चाहिँ अन्तिममा चाहिँ हाम्रो बहिनीसँग चाहिँ हामी कुराकानी गर्नेछौँ है त।
2: Hello everyone, myself Shishi Gurung from grade 9 Rara. Today I am here to tell you about the importance of communication. Communication is one of the most important parts of our daily life. It is the process of sharing ideas, feelings and information with each other. We communicate by speaking, writing, listening and even through body language. Good communication helps us build strong relationships with family, friends, teachers and society. It reduces misunderstandings and helps people understand each other better. A person who can communicate clearly often gains confidence and respect. In student life, communication is very important. Students can express their problems, ask questions and share ideas through communication. It also helps in teamwork and leadership. In the future, communication skills are necessary for every profession such as teachers, doctors, business people and journalists. Nowadays, technology has made communication faster through phones and social media. However, we still also learn face-to-face communication because it creates stronger connection and trust. At last, I want to say that communication is the key to understanding, friendship and success. Good communication can solve many problems and make our life better. Thank you.
1: हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई। अनि यो कुरालाई चाहिँ थोरै नेपालीमा चाहिँ भन्न सक्नुहुन्छ?
2: कम्युनिकेसन भन्नाले हामीले कुराकानी भनेर बुझ्छौँ। कुराकानी हाम्रो जीवनको महत्वपूर्ण भाग अथवा भाग हो। यो चाहिँ हामीले बोलेर, लेखेर, सुनेर अथवा साइन ल्याङ्ग्वेज जसरी नै कम्युनिकेट गर्न सक्छौँ। यदि हामी राम्रो कुराकानी गर्न सक्छौँ भने यसले हामी अब हामी कुनै आफ्नो परिवार, साथीभाइ र शिक्षक तथा समाजहरूसँग राम्रो स्ट्रङ बोन्ड डेभलप गर्न सक्छौँ। यसले चाहिँ हाम्रो मिसअन्डरस्ट्यान्डिङ र मान्छेहरूलाई चाहिँ हामीले के बोलेको छौँ भनेर बुझ्न सक्छन्। त्यति नै
1: हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई चाहिँ नेपालीमा पनि बुझाइदिनु भएकोमा। अनि तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ?
2: आफ्नो
1: 10.8 MHz कार्यक्रम।
3: ओहो भाउजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
4: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
3: के केमा बानी पार्नुहुन्छ हौ भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्कुट मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्कै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
4: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
3: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि, विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
4: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
5: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात जंक फूडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165953001।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
9: ढोरबाराही हाइलाइट्स को साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

0: बनी समान जनताको मनमा सदैव
1: जस्ता धेरैजना हुनुहुन्छ, धेरै साथीहरू हुनुहुन्छ होला कविता सृजना गर्ने, उहाँहरूले पहिलोचोटि बनाउँदा सक्नु

0: नमस्कार, रेडियो ढोरबारही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट सृष्टि खत्रीसँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट शुरू गरौं आजको मुख्य समाचारका शीर्षकहरूबाट।
1: सशस्त्रका दुई महिला कर्मचारीले सगरमाथा आरोहण गरे। कृतिमानी आरोही शेर्पा द्वेलाई प्रधानमन्त्री शाहको सम्मान।
0: संविधान संशोधन गर्न आयोग गठन गर्नुपर्छ, नेपाली कांग्रेसका नेता अर्जुन नरसिंहको भनाई। स्वदेशी उत्पादन प्रवर्धन गर्न कृषि मन्त्री चौधरीको आग्रह।
1: भूमिहीनको व्यवस्थापछि मात्रै बस पार्कका संरचना हटाउन दलहरूको सुझाव। खाना पकाउने ग्यास खरिदमा अरबौं बाहिरिएपछि विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति।
0: जलवायु परिवर्तनका कारण विश्वभरका नदीमा अक्सिजन तीव्र रूपमा घट्दै आन्ध्र प्रदेशमा तीन वा त्यो भन्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा।
1: र एसियन गेम्स छनौट र एसईई प्रिमियर कप खेल्ने नेपाली महिला टोलीको विदाई। एनएसएल चौथो संस्करण भदौ 20 गतेदेखि हुने।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाव बढ़ाइएको भन्दै उहाँले निर्माण क्षेत्र स्वत ठप्प हुने अवस्थामा पुगेको बताउनु भएको छ। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीहरूले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन्। आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ।
1: सशस्त्र प्रहरी सहायक निरीक्षक नेम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सहायक हवलदार कार्कीले बिहान 10:20 र सहायक निरीक्षक शेर्पाले बिहान 11:55 समयमा सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रच्नु भएको हो। सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला हुन्। पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गर्नुभयो। दुवैजनाले मनाङमा रहेको चुलु फार इष्ट हिमाल र लोबुचे हिमाल पनि आरोहण गर्नु भएको छ। यस ऐतिहासिक सफलताको संगठनभित्र महिला सहभागिता क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने सशस्त्र प्रहरी बल नेपालको विश्वास रहेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कृतिमानी आरोही कामी रीता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनु भएको छ।
0: नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गर्न माग गरेका छन्। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले संविधान संशोधन राष्ट्रिय सहमतिको आधारमा गर्नुपर्ने बताउनु भएको छ। संविधान संशोधनलाई दलगत स्वार्थको विषय नबनाउन आग्रह गर्दै उहाँले संविधानले कुनै एक दलको चाहनाले मात्रै प्रतिनिधित्व गर्न नहुने बताउनु भएको छ। विगत 10 वर्षको संवैधानिक अभ्यासमा देखिएका कमजोरी, त्रुटि र व्यवहारिक चुनौतीलाई आधार बनाएर व्यापक राष्ट्रिय बहस आवश्यक रहेको उहाँको भनाइ छ। राजनीतिक दल मात्र नभए नागरिक समाज, बुद्धिजीवी र अन्य सरकारवालासँग राष्ट्रिय संवाद सञ्चालन गरेर सर्वपक्षीय सम्मेलन मार्फत संविधान संशोधनको साझा खाका तयार गर्नुपर्ने उहाँले बताउनु भएको छ। उहाँले सरकारले बनाएको संविधान बहस कार्यदलले संविधान संशोधनको काम गर्न नसक्ने उल्लेख गर्नुभएको छ। उहाँले संविधान संशोधनका लागि संशोधन मात्रै नगर्न नहुनेमा जोड़ दिनुभएको छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका व्यवस्थापिका र कार्यपालिका बीचको सन्तुलन खल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवाद विरूद्ध आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको छ। 33 मदन आश्रित स्मृति दिवसको अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आह्वान गर्नुभएको हो। उहाँले सत्तारूढ़ दल र सरकारबाटै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन नपर्ने विश्वास गर्न खोजिनु भएको आरोप लगाउनु भएको हो। सरकारले सर्वोच्च अदालतको नेतृत्व कोजीबाट निकाल्न खोजेको टिप्पणी गर्नुभएको छ। महासचिव पोखरेलले पपुलिजमको आवरणमा हुर्कदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने बताउनु भएको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्धन सबैमा आग्रह गर्नुभएको छ। उहाँले आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आफूले पनि दुग्ध विकास संस्थान डीडीसीका दुग्ध जन्य उत्पादनका साथै अन्य स्वदेशी वस्तु प्रयोग गर्न थालेको भन्दै सबैले स्वदेशी उत्पादन उपयोगमा जोड़ दिनुपर्ने धारणा राख्नुभएको छ। मन्त्री चौधरीले स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने र देशको अर्थतन्त्र मजबूत बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। डीडीसीले दूध दही घिउ बटर पनीर आइसक्रीम लगायत विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ। संस्थाले किसानबाट दूध संकलन गरी प्रशोधनपछि उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउँदै आएको छ, जसले हजारौं दुग्ध उत्पादक किसानलाई प्रत्यक्ष लाभ पुर्याइरहेको छ।
1: जेएनजी अभियन्ता माजिद अन्सारीले मुलुकका प्रमुख लोकतान्त्रिक संस्थाहरू र सुरक्षा निकायको कमजोरीका कारण राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताउनु भएको छ। अन्सारीले राज्यका संयन्त्रहरू आन्तरिक रूपमै क्षय हुँदै गएको धारणा व्यक्त गर्नुभएको हो। अन्सारीका अनुसार लोकतन्त्रमा दुई चरम विचारबीच मध्यम मार्ग वा समायोजनको खोजी नहुँदा एक पक्षले अर्कोलाई दबाउने वा निरन्तर संघर्ष गरिरहनु पर्ने अवस्था सिर्जना भएको छ। उहाँले गत वर्षको 23 गतेको आन्दोलन शुरूमा सरकार ढाल्ने नियतले नभई अनियमितता विरूद्ध राज्यको न्यूनतम जवाफदेहिता खोज्नका लागि मात्र भएको स्पष्ट पार्नु भएको हो। संविधान निर्माण पछिको एक दशक पुराना राजनीतिक दलहरूकै वर्चस्व रहेका कारण नयाँ र वैकल्पिक बहसहरू मूलधारमा आउन नसकेको उहाँको तर्क छ। 3 गतेको घटनापछि पुराना दलहरू एक किसिमले विस्थापित हुँदा नयाँ बहस शुरू भए पनि सामाजिक सञ्जालमा देखिएको झोले सुल्फे वा खरानी जस्ता गालीगलौज र चरम ध्रुवीकरणले लोकतान्त्रिक संस्थाहरूलाई थप कमजोर बनाएको उहाँले बताउनु भएको छ।
0: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगाउने यो रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामा मात्रै 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। एक वर्षमा झण्डै 32 अर्ब रूपियाँसम्म पुग्ने गरेको छ। रेमिटेन्सबाट भित्रिएको ठूलो रकम यसरी ग्यास आयातमा खर्च हुन नदिन र त्यो रकम स्वदेशमै राख्न यो रणनीति तयार पारिएको मन्त्रालयले जनाएको छ। विद्युतीय चुलोको प्रयोग बढ़ाउनका साथै सरकारले विद्युतीय गाड़ीको प्रयोगमा पनि जोड़ दिँदैछ। आर्थिक वर्ष 2085-86 देशभर निश्चित दूरीमा चार्जिङ स्टेशनको सञ्जाल विस्तार गरिनेछ। प्रमुख शहरहरूमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक बिजुली खपत बढ़ाइने रणनीतिमा उल्लेख छ।
1: पोखरा महानगरपालिकाले अतिक्रमण गरेर बनाएका संरचना हटाउन 35 दिने सूचना जारी गरेपछि बस पार्क फिर्के खोला करिडोर पृथ्वीचोक अमरसिंह क्षेत्र र फेवताल आसपासका संरचनाबारे राजनैतिक दलका प्रतिनिधि छलफल गरेका छन्। जेठ 1 गते महानगरले डाकेको सर्वदलीय बैठकमा दलका नेता तथा प्रतिनिधिले वास्तविक भूमिहीन सुकुम्बासी र वर्षौंदेखि व्यवसाय गर्दै आएका नागरिक उचित व्यवस्थापन गरेर मात्रै संरचना हटाउने प्रक्रिया अघि बढ़ाउनु पर्ने बताएका हुन्। पोखरा महानगरपालिकाले वैशाख 3 गतेको कार्यपालिका बैठकपछि स्पोर्ट्स पार्क लगायत क्षेत्रका संरचना हटाउन 35 दिने सूचना जारी गरेको थियो। उक्त सूचनामा दिएको म्याद सकिन लाग्दा सर्वदलीय बैठक बसेको हो। पोखरा महानगरपालिकाकी उपमेयर मंजू देवी गुरूङका अनुसार महानगरले बस पार्क क्षेत्रका भूमिहीनहरूसँग छलफल गरिसकेको छ। उनीहरूले आफूहरूलाई नजिकै व्यवस्थापन गरिदिए स्थान खाली गर्न तयार रहेको बताएका छन्। सर्वदलीय बैठक र सल्लाहकार परिषदबाट पनि 187 रोपनीमै बस पार्क बनाउनुपर्ने सुझाव आएको उहाँले बताउनु भएको छ। बस पार्क 148 रोपनीमा बनाउने कि 187 रोपनीमा बनाउने भन्ने विषयमा छलफल भइरहेको गुरूङले बताउनु भएको हो। महानगर र उपत्यका नगर विकास समितिले शुरूमा 148 रोपनीमा बस पार्क बनाउने तयारी गरेको र त्यसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको जानकारी दिनुभएको छ।
0: तपाईं यति बेला साँझ 7 बजेको ढोरबारे हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त? हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि श्रीकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यस्तो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, सिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811043305।
10: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
11: आज मैले भुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
10: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9855196992।
13: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाच वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
14: वन जडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
15: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ
16: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
17: विगत लामो समयदेखि
18: हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
16: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
19: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
16: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
19: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
16: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
20: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461599 छ
0: विश्रामपछि पुनः स्वागत छ ढोरबारे हाइलाइट्समा अब बाँकी समाचारहरू प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्धको उजुरी आगामी मंगलबार खोल्ने तयारी भएको छ संसदीय सुनवाई समिति सचिवालयका अनुसार शनिबार साँझसम्म 7 वटा उजुरी परेका छन् सोमबार कार्यालय समयसम्म उजुरी दिन सकिने संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभएको छ गत वैशाख 26 गते बसेको संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार मंगलबार समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ त्यसपछि अध्ययनका लागि सबै सांसदहरूलाई वितरण हुनेछ। समिति सचिवालयको अनुसार उजुरी दिन पुलकदेखि इमेल सम्मलाई उपयोग गर्न सकिनेछ। सिधै सचिवालयमा पुगेर पत्र मार्फत पनि उजुरी दिन सकिनेछ। सुनवाई समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिनेछ। 77 वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ। इमेलबाट पनि उजुरी दिन सकिन्छ भनी उजुरी दिँदा विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ। संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस भएका शर्मालाई संसदीय सुनवाईले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।
1: तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्री रम्य उपाध्यायले जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले नयाँ पहल शुरू गर्नुभएको छ। उहाँले सूचना प्रविधिको रचनात्मक प्रयोग मार्फत मतदाता सर्वसाधारण तथा देशभरिका पार्टीका साथीभाइ र शुभेच्छुकहरूबाट सुझाव गुनासा समस्या तथा आवश्यकहरू सहज रूपमा संकलन गर्न जनतासँग प्रत्यक्ष संवाद अभियान सञ्चालनमा ल्याउनु भएको हो। यस अभियान अन्तर्गत सर्वसाधारणले क्यूआर कोड वा अनलाइन फारम मार्फत आफ्ना समस्त सुझाव र जिज्ञासा प्रत्यक्ष रूपमा पठाउन सक्ने व्यवस्था गरिएको सांसद नेउपानेले बताउनु भएको छ। उहाँले प्रतिनिधि र जनता बीच प्रत्यक्ष संवाद समाधानमुखी सहकार्य तथा सूचना प्रविधिको प्रभावकारी उपयोग मार्फत जनसरोकारका विषयलाई थप व्यवस्थित रूपमा सम्बोधन गर्ने लक्ष्य राखेको पनि उल्लेख गर्नु भएको छ। विशेष गरी ऊर्जा पूर्वाधार विकास तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नागरिकका सुझाव र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरिने सांसद नेउपानेको भनाई
0: तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 को स्वीकृत पशु सेवा कार्यक्रम अन्तर्गत अनुदान र लगानीको सदुपयोग भएन भएको स्थलगत अनुगमन गर्ने विशेष अधिकार सिधै कृषकहरूलाई सुम्पिने नीतिगत तयारी गरेको हो। यस कार्यक्रमलाई संस्थागत रूप दिन नगरपालिकाले भानु नगरपालिका कृषि सञ्जाल कार्यविधि 2083 बमोजिम सबै वडाहरूमा कृषकहरूको आम भेला गराई कृषि सञ्जाल समिति गठन प्रक्रिया शुरू गरिसकेको छ। राज्यको लगानी लक्षित वर्गसम्म पुर्याउन र बिचौलियाको प्रभाव अन्त्य गरी सुशासन कायम गर्न स्थानीय तहमै यो अनुगमनकारी संरचना बनाउन लागि नगरपालिकाले जनाएको छ। नगरपालिकाकी उपप्रमुख उमा गोतामेले कृषि र पशु सेवामा हरेक योजना तथा खर्चलाई पारदर्शी र जवाबदेही बनाउनु मुख्य उद्देश्य रहेको बताउनु भएको छ।
1: समयमै पहिचान हुन नसक्दा प्रजनन सम्बन्धी स्वास्थ्य समस्या जटिल बढ़ने गरेको बताइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा प्रजनन स्वास्थ्य तथा रोग सम्बन्धी मीडियाकर्मी र सरकारवालासँग आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रवीण शर्माले प्रजनन सम्बन्धी समस्या लुकाउने तथा व्यवस्था गर्ने प्रवृत्तिका कारण समस्या थप जटिल बढ़ने गरेको बताउनु भएको छ। उहाँले बागलुङका निसी खोला तमान खोला र ढोरपाटन क्षेत्रमा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमीका कारण प्रजनन स्वास्थ्य समस्या बढ़दै गएको उल्लेख गर्नुभएको हो। कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक समिता घिमिरेले आङ खस्ने समस्या पाठेघरको मुखको क्यान्सर स्तन क्यान्सर तथा अब्स्ट्रेटिक फिस्टुला सम्बन्धी रोग लक्षण पहिचान र उपचारका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। प्रजनन सम्बन्धी रोग समयमै पहिचान गर्न सके उपचार सहज हुने भन्दै परिवारका महिलाको प्रजनन स्वास्थ्यप्रति पुरूषले पनि चासो दिनुपर्ने बताउनु भएको थियो।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कवसती नगरपालिका 8 खरकट्टा जंगलमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नारायण घाटबाट बुटवलतर्फ जाँदै गरेको लु 1635-23 नम्बरको कार आफै अनियन्त्रित भई पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालक महतरीमा मतिहानी नगरपालिका 3 का 60 वर्षीय श्री नारायण यादवको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। घटनास्थलमा प्रहरी टोली खटी अनुसन्धान भइरहेको उहाँको भनाइ छ।
1: चितवनमा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक डीएसपी रविन्द्र खनालका अनुसार इच्छा कामना गाउँपालिका वडा नम्बर 1 कुलवाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्याम बहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पताल भर्ना गरिएका थिए। उपचारत उपचाररत 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठक अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगी चंगी देखिने, भाज्दा दूध निस्कने वा छुँदा रंग फेरिने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुनिने र बेहोस हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजानु उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ। नचिनेको च्याउ नखानु नै उत्तम उपाय भएको उहाँले बताउनु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ। यसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको अध्ययनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नाङजिङ भूगोल तथा लिम्नोलोजी संस्थाका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको अध्ययन साइन्स एडभान्सेस नामक वैज्ञानिक जनरलमा प्रकाशित भएको हो। अनुसन्धान टोलीले सन् 1985 2023 झण्डै 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा विश्वभरका 21,000 भन्दा धेरै नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न अन्तत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरेको खबरमा उल्लेख छ। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक 0.0045 मिलिग्राम प्रति लिटरका दरले घटिरहेको छ। अध्ययन गरिएको झण्डै 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। विशेष गरी उष्णकटिबन्धीय क्षेत्रका नदीहरू सबैभन्दा धेरै प्रभावित भएका छन्। यसअघि उच्च आचंका क्षेत्रहरू धेरै प्रभावित हुने अनुमान गरिएको भए पनि अध्ययनले उष्णकटिबन्धीय नदीहरू पहिले नै कम अक्सिजन युक्त भएकोले अब अझ छिटो अक्सिजन गुमाइरहेको देखिएको छ।
1: भारतको आन्ध्र प्रदेश राज्य सरकारले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गरेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबहादुर नायडूले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। मुख्यमन्त्री नायडूका अनुसार तेस्रो सन्तान जन्माउने अभिभावकले 30,000 र चौथो सन्तान जन्माएका 40,000 भारतीय रूपियाँ प्रोत्साहन रकम पाउनेछन्। यस्तै दोस्रो वा त्योभन्दा धेरै सन्तान जन्माउँदा 25,000 रूपियाँ प्रसूति सहायता समेत दिने मुख्यमन्त्रीको भनाइ छ। सरकारले तेस्रो र त्योभन्दा माथिका सन्तानका लागि 5 वर्षसम्म मासिक 1,000 रूपियाँ घोषणा गर्ने, रूपियाँ पोषण भत्ता र 18 वर्षसम्म निशुल्क शिक्षाको व्यवस्था गर्ने तयारी पनि गरेको उहाँले बताउनु भएको छ।

0: यो अघिल्लो संस्करणको उपाधि ललितपुर सिटी एसपीले जितेको थियो। फाइनलमा पोखरा थन्डर्सलाई हराउँदै ललितपुरले लगातार दोस्रो पटक उपाधि जितेको थियो। पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौँ रेजर्सले जितेको थियो।
1: मलेसियामा हुने दुईवटा अन्तर्राष्ट्रिय टी ट्वेन्टी प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीले टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज काठमाडौँमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। नेपालले मलेसियामा यही मे तेइसदेखि एकतीससम्म एसियन गेम्स महिला छनौट र लगतै जून एकदेखि तेह्रसम्म एसिसी महिला प्रिमियर कप खेल्नेछ। प्रतियोगिताका लागि क्यानले इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको छ। टोलीमा 14 सहित 4 वैकल्पिक खेलाड़ी रहेका छन्।
0: यिनै खबर सँगसँगै हामी ढोरबारा हाइलाइट्सको अन्त्यमा रहेको छौ। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: सशस्त्रका दुई महिला कर्मचारीले सगरमाथा आरोहण गरे। कृतिमानी आरोही शेर्पा द्वेलाई प्रधानमन्त्री शाहको सम्मान।
0: प्रस्तावित प्रधान न्यायाधीश विरूद्धको उजुरी मंगलबार खोल्ने तयारी। स्वदेशी उत्पादन प्रवर्धन गर्न कृषि मन्त्री चौधरीको आग्रह।
1: भूमिहीनको व्यवस्थापनपछि मात्र बस पार्कका संरचना हटाउन दलहरूको सुझाव। खाना पकाउने ग्यास खरिदमा अरबौं बाहिरिएपछि विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति।
0: जलवायु परिवर्तनका कारण विश्वभरका नदीमा अक्सिजन तीव्र रूपमा घट्दै आन्ध्र प्रदेशमा 3 वा त्यो भन्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा।
1: एसियन गेम्स छनौट र एसिसी प्रिमियर कप खेल्ने नेपाली महिला टोलीको विदाई। एनएसएल चौथो संस्करण भदौ 20 गतेदेखि शुरू हुने।
0: हवस् त यिनै खबरसँगै साँझ 7 बजेको ढोरबार हाइलाइट सकिएको छ। समाचार कक्षबाट सृष्टि खत्रीसँगै लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564161100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै।
4: ए, मलाई त्यत्रो हो कि भनेको, तपाईँलाई पनि त्यस्तै त हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुवोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिरा भएको ठाउँमा

0: 103 थोपलो 8
1: अन्तर्मन को आवाज
2: सेक्शन 1 स्टूडियो साइट अहिले बिहानको 5 बज्यो टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

विपदको समयमा सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रच्नु भएको हो। प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँहरू पहिलो महिला हुनुभएको छ। पर्वतीय उर्जा तथा उच्च हिमालय क्षेत्रमा दक्षता हासिल गर्नुभएका दुवैजनाले मनाङमा रहेको चुलु फार इस्ट हिमाल र लोबुसे हिमाल पनि आरोहण गरिसक्नु भएको छ। यस ऐतिहासिक सफलताको संगठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउन आरोही कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास दिएको बताउनु भएको छ। सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगाउने रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको हो। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको 9 महिनामा मात्रै 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। एक वर्षमा झण्डै 65 अर्ब रूपियाँसम्म पुग्ने गरेको छ। रेमिटेन्सबाट भित्रिएको ठूलो रकम यसरी ग्यास आयातमा खर्च हुन नदिन र त्यसको रकम सुरक्षित राख्न यो रणनीति तयार पारिएको मन्त्रालयले जनाएको छ। विद्युतीय चुलोको प्रयोग बढ़ाउनका साथै सरकारले विद्युतीय गाड़ीको प्रयोग पनि जोड़ दिँदैछ। आर्थिक वर्ष 2050-86 देशभर निश्चित दूरीमा चार्जिङ स्टेशनको सञ्चालन विस्तार गरिनेछ। प्रमुख शहरहरूमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक बिजुली खपत बढ़ाइने रणनीतिमा उल्लेख रहेको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्धको उजुरी आगामी मंगलबार खोल्ने तयारी भएको छ। संसदीय सुनवाई समिति सचिवालयका अनुसार शनिबार साँझसम्म 7 उजुरी परेका छन्। सोमबार कार्यालय समयसम्म उजुरी दिन सकिने संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभएको छ। गत वैशाख 26 गते बसेको संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार मंगलबार समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ। त्यसपछि अध्ययनका लागि सबै सदस्यलाई वितरण हुनेछ। समिति सचिवालयका अनुसार उजुरी दिन हलुकादेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ। सिधै सचिवालयमा पुगेर पत्र मार्फत पनि उजुरी दिन सकिन्छ। सुनवाई समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ। 77 वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ। इमेलबाट पनि उजुरी दिन सकिन्छ। उजुरी दिँदा विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ। संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश भएका शर्मालाई संसदीय सुनवाईले अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्नेछ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। ठूलो अण्डामा प्रति क्रेट 30 र मझौतामा प्रति क्रेट 50 रूपियाँ भाउ बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजो अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार ठूलो अण्डा रु 515 प्रति क्यारेट 30 वटा र मध्यमको रु 485 फार्मद्वार कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा रु 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा रु 485 र मध्यम अण्डा रु 435 कायम गरिएको उहाँले बताउनु भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले दुई दिने विधाले पर्यटक बढ़दा खपत बढ़नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको हो। अण्डाको लागत मूल्य प्रति गोटा 19.12 रूपियाँ पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेको बताउनु भएको छ। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपालले लेयर्स कुखुरा पालक संघले समर्थन मूल्य जारी गर्दै आएको उहाँले जानकारी दिनुभएको हो। फार्महरूको मूल्यलाई समायोजन गरेर समर्थन मूल्य जारी गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभएको छ।
पोखरा महानगरपालिकाले अतिक्रमण गरेर बनाएका संरचना हटाउन 35 दिने सूचना जारी गरेपछि बस पार्क फिर्के खोला करिडोर पृथ्वी चोक अमर सिंह क्षेत्र र फेवाताल आसपासका संरचना बारे राजनीतिक दलका प्रतिनिधि छलफल गरेका छन्। जेठ 1 गते महानगरले डाकेको सर्वदलीय बैठकमा दलका नेता तथा प्रतिनिधिले वास्तविक भूमिहीन सुकुम्बासी र वर्षौंदेखि व्यवसाय गर्दै आएका नागरिकको उचित व्यवस्थापन गरेर मात्र संरचना हटाउने प्रक्रिया अघि बढ़ाउनु पर्ने बताएको छ। पोखरा महानगरपालिकाले वैशाख 3 गतेको कार्यपालिका बैठकपछि बस पार्क लगायत क्षेत्रका संरचना हटाउन 35 दिने सूचना जारी गरेको थियो। उक्त सूचनामा दिएको म्याच सकिन लाग्दा सर्वदलीय बैठक बसेको हो। पोखरा महानगरपालिकाकी उपमेयर भन्जु देवी गुरुङका अनुसार महानगरले बस पार्क क्षेत्रका भूमिहीनहरूसँग छलफल गरिसकेको छ। उनीहरूले आफूहरूलाई नजिकै व्यवस्थापन गरिदिए स्थान खाली गर्न तयार रहेको बताएका छन्। सर्वदलीय बैठक र सल्लाहकार परिषदबाट पनि 187 रानी रूपनीमै बस पार्क बनाउनुपर्ने सुझाव आएको उहाँले बताउनु भएको छ। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक परीक्षक डीएसपी रविन्द्र खनालका अनुसार इचेगावना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्याम बहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पताल भर्ना गरिएका थिए। उपचार 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर

0: देखि नै भाज्दा दुध निस्कने वा छुँदा रङ फेर्ने च्याउ विषालु हुन सक्दछन्। विषालु च्याउ खाएपछि बान्ता पखला जिब्रो छुने र बेहोस हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विषालाउँछ भन्ने भ्रम नपर्न पाठकले सुझाव दिनु भएको छ। नचिनेको च्याउ नखान नै उत्तम उपाय रहेको उहाँले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ। यसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको अध्ययनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हबले जनाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थाका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको अध्ययन साइन्स एडभान्सेस नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान टोलीले सन् 1985 देखि 2023 सम्मको झण्डै 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा विश्वभरका 21,000 भन्दा धेरै नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरिएको खबरमा उल्लेख छ। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक 0.045 मिलिग्राम प्रति लिटरको दरले घटिरहेको छ। अध्ययन गरिएको झण्डै 80% नदीहरूमा अक्सिजनको कमी देखिएको छ। अन्तिममा खेल समाचार। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले हिजो काठमाडौँमा कार्यक्रमको आयोजना गर्दै यो जानकारी दिएको हो। लीग 4 महिनासम्म चल्नेछ। लीगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। अघिल्लो संस्करणमा 7 टोली सहभागी रहेका थिए। यो संस्करणको एनएसएल होम एण्ड अवे प्रणालीमा सञ्चालन हुनेछ। यसअघि प्रतियोगिता त्रिपुरेश्वरको 10 रत्नशाला मात्र सञ्चालन गरिआएको थियो। अघिल्लो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो। फाइनलमा पोखरा थन्डर्सलाई हराउँदै ललितपुरले लगातार दोस्रो पटक उपाधि जितेको हो। पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौँ रेजर्सले जितेको थियो। मलेसियामा हुने दुईवटा अन्तर्राष्ट्रिय टी20 प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो काठमाडौँमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। नेपालले मलेसियामा यही मे 23-31 एसियन गेम्स महिला छनौट र लगत्तै जुन 1-13 एसएससी महिला प्रिमियर कप खेल्नेछ। प्रतियोगिताका लागि क्यानले इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको छ। टोलीमा 14 सहित 4 वैकल्पिक खेलाड़ी रहेका छन्। यिनै खबरहरूसँगै हामी ढोरवालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। सशस्त्रका दुई महिला कर्मचारीले सगरमाथा आरोहण गरे। कृतिमानी आरोही दुई शेर्पा दोहीलाई प्रधानमन्त्री शाहको सम्मान। प्रस्तावित प्रधान न्यायाधीश विरूद्धको उजुरी मंगलबार खोल्ने तयारी। भूमिहीनको व्यवस्थापन पछि मात्र बस पार्कको संरचना हटाउन दलहरूको सुझाव। खाना पकाउने ग्यास खरिदमा अरबौ बाहिरिएपछि विद्युतीय क्षेत्रमा अनुदान दिने सरकारको रणनीति। जलवायु परिवर्तनको कारण विश्वभरका नदीमा अक्सिजन तीव्र रूपमा घट्दै र एसियन गेम्स छनौट र एसएससी प्रिमियर कप खेल्ने नेपाली महिला टोलीको विदाई। एनएसएल चौथो संस्करण भदौ 20 गतेदेखि शुरू हुने। अवस्था यिनै खबरहरूसँगै बिहान 5:30 ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने रहेछ। अब सुम्मको लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279
1: सिटीईभीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564140056, मोबाइल 98660 80615, 98459 15598, 98560443444 र 98413167788।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरु।